0: संस्कृति से ये धर्मों के और लाइन मार्चर्स के भयानक साए हैं तो दोबारा नमोदार हो रहे हैं। नुकसान पहुंचाना चाहते हैं तो उसको हम इंशाला नहीं होने देंगे, किसी जरूर नहीं होने देंगे। कानून अपना रास्ता इख्तियार करेगा इंशाला, हमारी जिम्मेदारी है उसको इंशाला हम हर तरीके से उसको हम इंशाला उसको इंश्योर करेंगे। मैं भी उनको कहूंगा कि आप अपनी रोज के माहौल में क्या आपकी ये कार्रवाई पाकिस्तान को नुकसान पहुंचाएगी या फायदा पहुंचाएगी, ये पूरी कौन इस बात से आगा है। मैं अभी भी आपको ये गुजारिश करूंगा कि आप रोज के नाम लें, इस आप अपनी लॉन्ग मार्च को धर्मों को आप इसको खत्म करें और खत्म करेंगे तो हम यकीन आप साथ बैठेंगे, बैठ के बात करेंगे।
1: वजीर आजम शहबाज शरीफ की पीटीआई के गाल मशरूत आछ लांग मार्च ए धरणो खत्म करण जो शर्त रखी छो। इस्लामाबाद में तकरीब खिताब कंदे वजीर आजम शहबाज शरीफ चयो त धरणे ए लांग मार्च वारी सियासत जो पहिरियों निशानो मईशत हूंदी आहे। हुकूमत नेक नेतीअ सां पीटीआई सां गाल्हियूं कयूं, शाह मुआशी फीते खे बीहर रोकण मुल्क दुश्मनी नाहे। पीटीआई वारा होश खां कम वठण, लांग मार्च खत्म कन त बीहर गाल्हियूं थी सघनि थियूं। सदर आसिफ अली ज़रदारी सां वज़ीर आज़म शहबाज़ शरीफ जी मुलाक़ात, पीटीआई जे लांग मार्च सबब पैदा थियल सूरत हाल समेत मुल्क जे मजमूई सियासी ऐं सिक्योरिटी सूरत हाल ते ॻाल्हियूं। कंहिं बि आइनी ऐं कानूनी क़दम खां पहिरियां मुशावरत जो अमल जारी रखण ते इतफ़ाक़ ज़रियनि मूजिब में मुलाक़ात गडि॒यल क़ौमुनि जे सेक्रेटरी जनरल खे आला तरीन सिविल एवार्ड ॾियण वारी तक़रीब खां पोइ मुलाक़ात थी, जंहिंमें पीटीआई सां ॻाल्हियूं कंदड़ कमेटीअ जे मेम्बरनि ब्रीफिंग ॾिनी। अपोज़िशन लीडर महमूद अचकज़ई अपोज़िशन टीम खे ॻाल्हियुनि वारी हुकूमती आछ जो मुसबत जवाब ॾियण जी हिदायत करे छॾी। बानीअ सां मुलाक़ात ॻाल्हियुनि जे बहालीअ लाइ पहिरियों शर्त बरक़रार। बैरिस्टर गौर चयो आहे त असांजो को बि मुतालबो गैर आइनी न हो, ॻाल्हियुनि खे बि लांग मार्च सां मशरूत न कयो वञे, चेन टुटणी न घुर्जे, वेहण सां ई हल निकरंदो। असद केसर चयो त संगीन ख़दशनि बावजूद हुकूमत सां ॻाल्हियुनि लाइ तयार आहियूं, पाकिस्तान ख़ातिर सियासी जमायतुनि खे ॻाल्हियूं करणी पवंदियूं।
2: रियासत बिल्कुल माउ थी, लेकिन रियासत को बाप का रोल भी करना पड़ता है। बिगड़े बिगड़े बच्चे और ऐसे लोग जो माँ के प्यार से या माँ की इज्जत से खेल रहे हैं, जो उसको नुकसान पहुंचा रहे हो माँ को, तो वो फिर बाप का जो एक रोल है वो भी करेंगे। और इस रोल को पहले भी किया है, कहाँ वो उठी गलती जो जब चलती थी तो सारी रियासत जो थी वो एक कांप रही होती थी, सारा निजाम रुका होता था। कहाँ आज रियासत का फैसला है और उस फैसले के बाद है कोई, ये रियासत का फैसला है। वो पीएलपी हो, वो पीटीआई हो, वो कोई और जमात हो, नो नॉनसेंस।
1: रियासत बिल्कुल माउ आए, कदें कदें रियासत के पी जो किरदार भी अदा करना पवंद आए। ममलकती वजीर तलाल चौधरी चयो आहे त ॿुधायो किथे आहे टीएलपी, जेका हलंदी हुई त समूरो निज़ाम रुकजी वेंदो, हाणे किथे आहे? रियासत जो फ़ैसिलो आहे त टीएलपी हुजे या का बि जमायत, कंहिंखे बि बेवकूफ़ी करण न ॾिनी वेंदी। केपीअ बाबति आइनी मामलनि ते मुशावरत थी रही आहे। पंजाब हुकूमत 144 कलम लागू करे छॾियो आहे, 10 ॾींहनि लाइ जलसनि जुलूसनि ऐं इजतमा ते पाबंदी हूंदी।
3: इमरजेंसी के बगैर लगाए बगैर मामला हल हों, लेकिन अगर टेररिज्म जो दहशतगर्दी जिस तरीके से इस मुल्क में है उसको कंट्रोल करने के लिए आईनी जो भी तरीके का हुआ उसको फिर असर करना पड़ेगा।
1: दहशतगर्दी के कंट्रोल करने लाए को हल आए तो थियण घुर्जे, इमरजेंसी लगान बिना मसाला हल थी सकन था तो थियण घुर्जन। बान सैदाबाद में मीडिया सां ॻाल्हाईंदे वॾे वज़ीर सैद मुराद अली शाह चयो आहे त बिलावल भुट्टो ज़रदारी हुकूमत ऐं अपोज़िशन विच में ॻाल्हियुनि जे कामयाबी लाइ वॾी कोशिश कई। हुकूमत ऐं अपोज़िशन विच में ॻाल्हियूं नाकाम छो थियूं सभिनी खे ख़बर आहे। पीपल्स पार्टी जमहूरी जमायत आहे, ॻाल्हियुनि ते यकीन रखे थी।
4: کو جواب دے ہیں. پبلک کو صرف ایک چیز دیکھنی ہے کہ کیا ان کے منتخب نمائندے اپنا ایک ایک منٹ ان کے لیے وقف کر رہے ہیں یا نیگیٹو سیاست پہ وقف کر رہے ہیں. ایک چیز ضرور دیکھیں, ایک طرف منتخب نمائندہ ہے وہ ایک ایک ماہ سے دفتر نہیں جا رہا اور ایک میٹنگ نہیں کر رہا, اور ایک طرف وہ شخص ہے جو ایک گھنٹے کی بھی گیپ نہیں ڈال رہا اور آپ کے لیے کام کر رہا ہے. میں ضرور پبلک سے ریکویسٹ کروں گا کہ ان چیزوں کو ضرور کنسیڈر کریں کہ جن کو آپ الیکٹ کرتے ہیں وہ اپنا ٹائم کہاں پہ خرچ کر رہے ہیں.
1: اساں سب عوام آڈو جوابدار آئیں, عوام کے ڈسن گرجے تو چونڈل نمائندہ ان لائے کم کرے رہا ہیں یا ناکاری سیاست کرے رہا ہیں. وفاقی گھر وزیر محسن اقوی چیا ہے تو عوام ڈسے تو ایک طرف چونڈل نمائندہ ہے جے کو ایک مہینہ آفس نہ تو ونے نئی کو اجلاس کرے رہا ہے, بے طرف اڑو شخص ہے جے کو ڈی رات کم کرے رہا ہے. عوام کے درخواست کند ضرور ڈسن سندن چونڈل نمائندان کتھے وقت وجائے رہا ہے.
5: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز,
6: برٹ ٹو یو بائے سپر وائٹ آئل فری بیوٹی کریم, منفرد اور جدید فارمولیشن کے ساتھ آپ کو گورا بنائے. سپر وائٹ آئل فری بیوٹی کریم کے نیچرل منرلز جو دے بنا چپ چپ کے چہرے پر نکھار صرف چند دنوں میں. اب پروڈکٹ بائے اکسا کاسمیٹکس پاکستان.
7: مٹیاری کے ہو تو آواز بھی مٹیاری کی ہے, سنتے رہو جی اے ایف ایم 91.6.
8: فائنلی اب تھوڑا می ٹائم بنتا ہے. ہاں تو اور کیا, سارا دن فنکشن میں بزی رہی ہیں ہم. اب سکن کی کیئر کریں, کل بارات پہ بھی جانا ہے. تم سٹرابری والی, وہ بھی سپر وائٹ کی؟ آبویسلی میری فیوریٹ ہے کیونکہ اس سے ہی مجھے کورین گلاس سکن ملتی ہے. تم کون سی یوز کرتی ہو؟
9: میں سپر وائٹ کی رائس کریم یوز کرتی ہوں جس میں پایا جانے والا کوجک ایسڈ سکن کو ہیلدی رکھتا ہے اینڈ گلوئنگ رکھتا ہے.
8: میرے فیس پہ آئل بہت ہوتا ہے, اس لیے فریش سکن کے لیے سپر وائٹ آئل فری کریم.
9: اور میں یوز کرتی ہوں سپر وائٹ ٹرمرک کریم جس کے یوز سے میری رنگت رہتی ہے گوری, اینڈ آئی ایم یوزنگ وائٹامن سی کریم فار بیسٹ اینڈ گلوئنگ کلین سکن.
8: اچھا, ویریئنٹ سب کے ڈفرینٹ لیکن چوائس سب کی ہے.
10: سپر وائٹ
11: حق سچ جو آواز, گیت سنگیت جو آواز, یہ حیدرآباد مٹیاری ایف ایم 91.6 سندھ جو آواز. بدلتا رہو.

0: जिंदगी गुजारियो एतमाद सा कुरान के समझी बुधंदा रहो डॉक्टर फरहत हाशमी जो प्रोग्राम तालीमुल कुरान रोजानो सुबह 9:05 ते सिर्फ GFM 88 नेटवर्क ते
1: हक सच जो आवाज गीत संगीत जो आवाज जे हैदराबाद मटियारी FM 91.6 सिंध जो आवाज बुधंदा रहो
2: جس دھرتی سے جڑا ہے قلندر لال شہباز
3: اسی خطے کی بنی ہے آواز
2: جی اے ایف ایم نیٹ ورک
3: سندھ کی آواز